0: नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत नमस्कार।
1: नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको छ। आजको साँझ हामीसँग दुईजना नेपाली समुदायका एकदम युवा भाइहरू कुराकानी गर्न आउनुभएको छ र विशेष गरिकन हङकङमा नेपाली समुदायको जुन अहिले स्थापना भएको छ, अहिले चाहिँ स्थापित भइसकेको छ, त्यसको रुट के हो र त्यसको विषयमा चाहिँ हाम्रा युवा भाइ भाइहरूको कस्तो बुझाइ छ भन्ने विषयमा आज कुराकानी गर्नेछौँ। र हामी बाँकी समय फेरि हाम्रा श्रोता साथीहरूका चिठी पत्रहरू अनि साथमा यहाँहरूको अनुरोधका गीत सङ्गीत पस्केर आजको साँझ हामी मनोरञ्जन दिनेछौँ यहाँहरूलाई। र हाम्रो पहिलो चरण कार्यक्रममा हामीले आज दुईजना भाइहरू निम्ताएका छौँ। एकजना हुनुहुन्छ योगेश गुरुङ बाबु र अर्को हुनुहुन्छ प्रज्वल गुरुङ। योगेश गुरुङले चाहिँ अहिले युनिभर्सिटी सकेर बस्नुभएको छ। ओके, उहाँले आफै आफ्नै आफ्नो परिचय दिनुहुनेछ र प्रज्वल भाइले चाहिँ अहिले सेकेन्डरी स्कुलमा अध्ययन गर्दै हुनुहुन्छ। स्वागत छ रेडियो कार्यक्रममा, वेलकम बाबुहरू।
2: हजुर नमस्ते। हजुर नमस्ते।
1: ओके, मैले अलिकति इन्ट्रोडक्सनमा गडबड गरे जस्तो लाग्छ, अलिकति भन्नु न तपाईँको आफ्नो बारेमा योगेश अनि प्रज्वल पालै पालो।
2: म चाहिँ योगेश गुरुङ हो, म चाहिँ 20 वर्ष भयो अनि यहाँ हङकङमा अहिले युनिभर्सिटी पढ्दैछु, एमयुमा इङ्ग्लिस डबल डिग्री पढ्दै
1: इङ्ग्लिस र बिएड होइन एजुकेसन प्रोग्राम
2: त्यो।
1: ओके, अनि हाम्रो प्रज्वल भाइ।
3: हजुर सबैजनालाई नमस्ते, मेरो नाम चाहिँ प्रज्वल गुरुङ हो, म 16 वर्ष भयो हङकङमा जन्मेको अनि म चाहिँ फर्म फाइभमा सेकेन्डरी स्कुलमा पढ्छु।
1: तपाईँ दुवैजना यही हङकङमै पढ्नुभयो कि नेपालतिर जानुभयो?
2: यही हङकङमा पढेको, जन्मेको
1: नेपालतिर गएर पढिएन?
3: पढेको छैन,
1: पुरै यहीँ पढ्यो होइन?
3: हजुर
1: ठिक छ। नेपालतिर कतिको गइन्छ बेला बेला?
2: अब त्यही हलिडेको लागि मात्र हो।
1: जस्तो नेपाल गएर कति लामो समय बसिन्छ?
2: मेरो लामो भनेको त एक महिना।
1: एक महिना होइन, अनि हाम्रो प्रज्वल
3: म चाहिँ धेरै जान्न, दुई वर्ष जति जान्छु, गएँ नि 3-4 हप्ता जति बस्छु।
1: अब एज अ नेपाली छ नि हङकङमा होइन, अब हामी आफूलाई नेपाली भन्छौँ होइन, कता चाहिँ कतातिर चाहिँ म हो जस्तो लाग्छ, नेपालतिर हो जस्तो लाग्छ कि यतातिर हो जस्तो लाग्छ कि होइन, कहाँ पो छु मन लाग्छ?
2: अब नेपाली हो भन्न मन लाग्छ मलाई त।
1: ए अनि आफू चाहिँ भन्छ नि जस्तो मेरो होम घर मेरो घर भन्ने हुन्छ नि त होइन, त्यो चाहिँ उता हो कि यता हो जस्तो लाग्छ?
2: अब काम गर्ने बेलासम्म यतै नभयो उतै।
1: अनि प्रज्वल भाइ।
3: अब मेरो दिमागमा जिन्दगी पढाइ कामहरू सबै यही हो, तर मन त नेपालतिरै
1: छ होइन?
3: हजुर
1: हो। भनेको नेपालको बारेमा अलिकति तपाईँहरूले बुझेको चाहिँ के छ, जस्तो नेपाल कस्तो लाग्छ अनि नेपालमा के छ जस्तो लाग्छ, अनि हामी यहाँ हाउ कम वी आर हियर होइन, कस्तो लाग्छ त्यसको बारेमा अलिकति तपाईँहरूको बुझाइ भन्दैन?
2: अब के भन्ने, अब नेपालमा के छ भने अब बाजेको जग्गा बाको जग्गा त्यो सबै हुन्छ सम्पत्तिहरू। अब हङकङमा हाम्रो केही त छैन, अब त्यही गभर्मेन्टले घर किने त्यही गभर्मेन्टकै हुन्छ, हाम्रो कहिले नै हुन सक्दैन, अब त्यही भनौँ।
1: अनि हाम्रो प्रज्वल भाइ।
3: हजुर त्यही नै हो, घरहरू इष्टमित्रहरू सबै नेपालतिर हुनुहुन्छ अनि गाउँहरू घरहरू यहाँ चाहिँ मेरो परिवार हो अनि त्यही हो।
1: भनेपछि आफ्नो बाउको बाजेको नेपालमा जग्गामा गएर घुमिएछ, घुमिन्छ जग्गामा
2: ठुलै छ
1: हो, घुमिएछ होइन?
2: घुमेछ।

0: हजुर
1: ठुलै जग्गा छ
0: ठिकैको
1: कस्तो पाखामा बा पाहाडमा हो कि तराईतिर
2: मेरो चाहिँ तराई म चितवन हो
1: ए चितवनमा है
0: अनि मेरो तराई पोखरातिर
1: पोखरातिर
0: हजुर
1: पोखरा चाहिँ तराई परेन
0: पाहाडै
1: अब उहाँ बस्दाखेरि ठुलो जग्गा एकदम हेरियो त्यहाँ मजा आउँछ कि यहीँ मजा आउँछ
2: अब उहाँको बस्दा अलिक फ्री हुन्छ यहाँ त के साङ्रो कोठा बसेर के
1: ठिक छ एनिवे अब हामी छ भने हामी अब यहाँ बाबुरदेखि जन्मिनु भयो होइन म त नेपाल जन्मेँ मलाई त अब म त नेपालमै हाई स्कुल पनि नेपाल गरेँ मैले फर्स्ट डिग्री नेपाल गरेको होइन मलाई एकदम सबै कुरो थाहा छ क्या नेपालको मेरो चाइल्डहुड मेरो चाहिँ टिनेजहुड होइन के भन्छ नि नेपालमा त्यो सबै नेपालतिर हो म होइन अनि यहाँले यदि याद गर्नु पऱ्यो भने नेपालतिरको यहाँको होइन कुन चाहिँ बढी याद आउला जस्तो लाग्छ फ्युचरमा
2: याद के को याद
1: जस्तो अब चाइल्डहुड याद हुन्छ नि चाइल्डहुडको हामीले मेमोरी हुन्छ नि हामीलाई होइन त्यो चाहिँ कताको धेरै आउँछ जस्तो लाग्छ
2: अब नेपाल गयो भने यहीँकै याद आउँछ होला यहीँ हुर्केको
1: यहीँ हुर्केको
0: अफकोर्स
1: अफकोर्स होइन अब मैले अलिकति यसलाई कुरा कहाँ पुऱ्याउन खोजेँ भने अब हामी यहाँ कसरी आइयो भन्ने विषयमा हाम्रो बाबु योगेशले निकै धेरै अध्ययन खोज गरिरहेको हामीले सुन्छौँ होइन के छ बाबु यसको बारेमा अलिकति भन्न सक्नुहुन्छ
2: अब पहिला चाहिँ नेपालीहरू हङकङ आएको चाहिँ त्यही गोर्खाहरूले गर्दा ब्रिटिस गोर्खा त्यही लाउरे कामतिर ड्युटीले गर्दा हङकङ आएको 1948 हो कि 49
0: गरेछ त्यही हजुर 1947 छरेपछि त्यही ब्रिटिस गोर्खाहरू यहाँ हङकङमा ल्यायो 48-49 अनि त्यही ब्रिटिस गोर्खाहरूको हेडक्वार्टर यही भयो त्यसपछि यहाँ नेपालीज कम्युनिटी नै यहाँ भएर हजुर त्यहाँबाट सुरु भयो
1: ब्रिटिस गोर्खा चाहिँ के हो जस्तो लाग्छ तपाईँहरूलाई तपाईँहरूको बुझाइमा
2: ब्रिटिस गोर्खा के भन्ने ब्रिटिस आर्मीको रेजिमेन्ट हो त्यही भन्ने
1: जस्तो अब हामीले नेपालतिर पढ्दाखेरि चाहिँ हामीले मैले सेकेन्डरी स्कुलमा पढ्दा कि अनि हाम्रो एकदम बहादुरहरू ब्रेभ पिपलहरू भनेर पढ्ने गर्थ्यौँ कि के छ तपाईँहरूको बुझाइ कस्तो छ सुनाइ कस्तो छ के सुन्नु भएको छ
2: हो त्यही त ब्रेभ ब्रेभेस्ट अफ द ब्रेभ
1: उनीहरूले ब्रिटिस गोर्खाहरूले सुरुदेखि कहाँ कहाँ के गरे भन्ने केही नलेज छ केही आइडिया छ
0: जस्तै त्यही 1815 सालमा त्यही ट्रिटी अफ सुगावली भन्ने छ उहाँबाट चाहिँ ब्रिटिस आर्मीमा ब्रिटिस इन्डियन आर्मीमा नेपालीहरू रिक्रुट भयो त्यहाँबाट चाहिँ रेजिमेन्टहरू भयो त्यही सानो सानोहरू तर 1857 चाहिँ पुरै अफिसियल रेजिमेन्ट राइफल रेजिमेन्टहरू बनाइदियो ब्रिटिस गोर्खाहरूको हजुर
2: अब उहाँ त शिरमा राइफल्स भन्ने 2GRको नाँ थियो उसलाई थाहा छैन नि के गर्यो त्यो 2GRले 1857
0: त्यही 1857 इन्डिया ब्रिटिस इन्डियामा जस्तै त्यो सिपोई म्युटिनी भन्ने थियो जस्तै यो मङ्गल पाण्डे भन्ने हिन्दी फिल्ममा थाहा हुन्छ हेर्नुभएको छ ए त्यस्तो कहानीहरू त्यहाँ यस्तो ब्रिटिस इन्डियामा त्यो इन्डियनहरू इन्डियन हिन्दू र मुस्लिम सोल्जर सिपाहीहरू हडताल गऱ्यो त्यसो गऱ्यो होइन अनि त्यही अनि ब्रिटिसले चाहिँ नेपालीहरू गोर्खालीहरूले पठायो अनि तिनीहरूले चाहिँ त्यो धेरै जति त्यो हडतालहरूले हजुर सप्रेस गरिदियो अनि एकदम लोयल हो त्यही भएर चाहिँ गोर्खालीहरू चाहिँ ब्रिटिसको रिजाले विश्वास गरे बेसरी ट्रस्टवर्दी भयो
1: अनि अफिसियल्ली उनीहरूलाई रिक्रुट गर्नु थाले नि त एकदम ठुल्ठुलो संसारको चाहिँ ठुल्ठुलो चाहिँ यो घटनाहरूमा ब्रिटिस गोर्खाहरू इन्भल्भ भएको हामीले पढ्यौँ होइन त्यसको बारेमा केही छ बाबुहरूको बुझाइ
2: त्यो चाहिँ एउटा धेरै त्यो वर्ल्ड वार टू वर्ल्ड वार वान त्यसमा चाहिँ गोर्खाहरूको कामले गर्दा उनीहरू भिक्टोरिया क्रस विन गरेछ त्यो चाहिँ भनेको ब्रिटिसको ब्रिटेनको हाइएस्ट मेडल हाइएस्ट अनर जस्तै वर्ल्ड वार वानमा चाहिँ एउटा कुलवीर थापा भन्ने ऊ चाहिँ फर्स्ट नेपाली गोर्खाली ऊ चाहिँ अब त्यो भिक्टोरिया क्रस पाएँ किनभने ऊ चाहिँ त्यो मसिन गन जर्मनहरूले फायर गरिदियो नि अझै 3 बचाएर फर्काएर अनि त्यही बहादुरी कामले गर्दा अनि पाएँ

0: Europe, तर धेरै जति चाहिँ इस्ट साउथ इस्ट एसिया त्यही बर्मा भन्नेतिर हो, जहाँ चाहिँ एउटा फेमस सबभन्दा फेमस कहानी चाहिँ एउटा लक्ष्मण गुरुङ भन्नेको हो। उहाँ चाहिँ एउटा हात देब्रे हातले मात्रै 30-40 जना जापानिज लडाइँलाई मारिदिएको हजुर, अनि त्यसै गरी उहाँले नि भिक्टोरिया क्रस पाएको।
1: अनि अरू एनी मोर
2: अरू चाहिँ अब त्यही बर्मामै त्यो 2GR भन्ने 2GR रेजिमेन्टको भानुभक्त गुरुङ, उसले नि भिक्टोरिया क्रस पाएको थियो। उसले चाहिँ त्यही अब त्यो ट्रेन्चेसहरू हुन्छ नि एनिमीको बङ्कर तिनीहरू चार्ज गरेर मसिन गन फायर गर्यो, त्यसपछि ग्रेनेड छिट्दायो, ग्रेनेड छिट्दैपछि त्यसपछि खुकुरी निकाल्यो अनि मारे जापानिजहरूलाई। खुकुरी नै अब निकालेपछि थाहै छैन किन ढुङ्गा लिएर नि अर्को जापानिजले मार्यो ढुङ्गाले।
1: ढुङ्गाले उनीहरू चाहिँ बन्दुकसँग हुन्छ यता ढुङ्गाबाट मेरो एनिवे इट्स भेरी इन्ट्रेस्टिङ है। अनि एकदम प्राउड फिल भइरहेको छ मैले यतिखेर हाम्रो दुईजना बाबुहरू योगेश गुरुङ अनि प्रज्वल गुरुङसँग मैले कुराकानी गरिरहेको छु नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा। र बाबुहरूले निकै धेरै स्टडी गर्नुभएको छ होइन, यो तपाईँहरू जुन कुरा अलि हिस्ट्रीको बारेमा निकाल्दै हुनुहुन्छ हामीसँग सेयर गर्दै हुनुहुन्छ तपाईँहरूको अध्ययनको होइन तपाईँहरूको रिसर्चको होइन, what made you to study all those historical facts about Gurkhas? Kina kasari kahan tyaha tina study garnu pugnu
0: bhayo? Baro malai chai मैले पहिलाबाटै कति बच्चा हुँदा कति सुन्थ्यो, जस्तै मेरो बाजे हङकङको लाहोरे हो, नेपालीहरू ब्रिटिस आर्मीबाट लाहोरेहरूले ल्याएको हो हङकङलाई नेपालमा ए हङकङमा, तर मैले त्यति बुझ्ने थिएन, त्यति बुझेन, अनि नेपाल गएको थियो कति 2 वर्ष अगाडि, अनि उहाँ चाहिँ त्यही दोकानहरू थियो लाहोरेहरू देखेको थियो, अनि त्यहाँबाट चाहिँ मैले नि इन्ट्रेस्ट अलि आयो, मलाई नै थाहा भएन कताबाट आयो, तर नेपालबाट फर्केपछि अलि जहाँबाट चाहिँ इन्ट्रेस्ट लाग्यो, अनि त्यसै गरी मैले चाहिँ थुप्रै प्रश्नहरू सोध्यो, को को लाउरेहरूसँग भेट्यो, मेरो आफ्नै परिवारसँग नि, अनि लाउरेहरू नि थुप्रै भेट्यो, अनि कार्यक्रम इभेन्टहरूमा गएर त्यहाँ अलि जानकारी गर्नु पायो, अनि त्यहाँबाट चाहिँ बुझ्यो, जस्तै यो गोर्खा हिस्ट्री चाहिँ एकदम इम्पोर्टेन्ट हो, हामी म चाहिँ मेरो बाजे लाउरे भएको त्यसको भाग्यमा आएको हो हङकङमा हजुर, त्यस्तै हो।
1: इन्ट्रेस्टिङ।
2: अनि म चाहिँ पहिलोबाट अलि हिस्ट्री त्यो वरतिर इन्ट्रेस्ट थियो, अनि त्यो वरको कुरामा त अब अभियसली गोर्खाहरूको कुरा आउँछ, अनि उनीहरू त वर्ल्ड्स फाइनेस्ट सबैभन्दा राम्रो सबैभन्दा बहादुरी त्यो गोर्खाहरू भइहाल्यो, अनि गोर्खा त्यही इन्ट्रेस्ट भयो, अनि गोर्खा भनेको आफ्नै बाजे हुन्छ, मेरो बाजे त्यही गोर्खा इन्जिनियर, अर्को फेरि आमाको बानी 4GR, उनीहरू त्यत्रो अब भादुरी कामले गर्दा त्यो लडाइँमा जिते लडाइँमा लड्दा अनि टक्माहरू पाएको आफ्नै बाजेहरू, अनि त्यहाँपछि त अब त्यसो इन्ट्रेस्ट हुन्छ नि किन यस्तो पाएँ, किन त्यस्तो काम गर्ने, किन सँगै लाउँछ र हामी खुकुरी
1: नाच्छौँ।
2: फेसिनेटिङ
1: भनेको एकदम छ नि इन्ट्रेस्टिङ कुराहरू चाहिँ के जस्तो लाग्छ, उनीहरूको बहादुरीको कुरा हो कि अथवा अरू केही कुरा हो कि होइन, त्यसमा के चाहिँ यो जस्तो अब लोयल्टीको कुरा गऱ्यो कि नै होइन, अनेस्टीको कुरा गऱ्यो होइन, त्यो चाहिँ के चाहिँ हो जस्तो लाग्छ एक्ज्याक्टली?
0: मलाई चाहिँ फेसिनेटिङ कुरा चाहिँ त्यो यो गोर्खालीहरूको कायदा भन्ने हुन्छ, यिनीहरूको आफ्नै मनको फलो गर्नुहुन्छ होइन, त्यो कायदा फलो गर्नुहुन्छ, यस्तै एकदम ट्रेडिसनहरू ट्रेडिसनल फलो गर्नुहुन्छ, थुप्रै यस्तो ट्रेडिसनहरू छ तिनीहरूको आफ्नै फिलोसफी जस्तो हुन्छ गोर्खालीहरूको आफ्नै बानी हुन्छ, अनि अर्को चाहिँ यो जस्तै नेपालको कल्चरमा कति इन्फ्लुएन्स नै भएको हो, जस्तै यो लाउरे भनेको भन्नाले लाउरेको मतलब चाहिँ पहिला यो नेपाली गोर्खाली लाउरेहरू चाहिँ लाहोर अहिले पाकिस्तानमा भयो लाहोर भन्ने ठाउँमा जानुहुन्थ्यो, त्यहाँबाट चाहिँ लाहोरे भने त्यहाँबाट त्यस्तो सुरु भएको, अनि अरू कुरामा चाहिँ फेसनहरूमा हुन्छ, जस्तै यो गोर्खा

0: अहिले ब्रिटिस आर्मीमा गएपछि स्कटल्यान्ड भन्ने ठाउँ छ युकेमा, उहाँ नि एकदम डिप कनेक्सन छ गोर्खालीहरूसँग, किनभने नेपालमा चाहिँ हामी हाम्रो हिमालहरू छ, डाँडाहरू छ, डाँडाको गाउँबाट गाउँ यस्तो दुर्गम क्षेत्र ठाउँहरूबाट आएको हो। अनि स्कटल्यान्डमा नै धेरै यस्तो उकालो ओह्रालो भिरहरू छ थुप्रै, अनि त्यहाँबाट नि अनि तिनीहरूको चाहिँ यो टार्टन भन्ने हुन्छ बुट्टा, यो पछ्यौरीहरू अनि लाहोरेहरूले नेपालमा छुट्टीमा आउँदा थुप्रै यस्तो कोसी ल्याएर ल्यायो, अनि टार्टन चाहिँ अहिले नेपालमा बेसरी देख्नुहुन्छ, जस्तै धेरै पछ्यौरीहरू आउनुहुन्छ।
1: इट्स भेरी पपुलर
0: हजुर, भेरी पपुलर।
1: अनि यो के हो
2: त्यही बहादुरी। अब मान्छेहरूलाई त डर त लागिहाल्छ, तर उनीहरूले चाहिँ कसरी त्यस्तो ओभरकम गर्छ, अनि कसरी त्यस्तो
1: त्यो फियर होइन त
2: फियर कसरी ओभरकम गर्छ, अनि त्यस्तो अब खतरा रिजल्ट कसरी निकाल्छ?
1: त्यही भने भाग्नुपर्ने नि त होइन, खास भन्यो भने त भाग्नुपर्ने नि त होइन, हामी त सानो सानो केही अब किरा फ्रेङ्गदेखि भाग्छौँ नि त हामी
0: हजुर, यसो गोर्खालीहरू त हजुर यस्तो खालको सिचुएसनमा त म मरे नि म मर्नुभन्दा पहिला अरूलाई कति मार्नुपर्छ, त्यस्तो माइन्ड सेट हुनुहुन्छ यिनीहरूको।
1: एनिमीलाई
0: हजुर
1: होइन। ओके, भेरी भेरी इन्ट्रेस्टिङ कुराहरू सेयर गर्दैनुहुन्छ हाम्रो दुईजना बाबुहरू, योगेश गुरुङ अहिले युनिभर्सिटीमा स्टडी गर्दैनुहुन्छ र प्रज्वल गुरुङ अहिले सेकेन्डरी स्कुलमा फर्म फाइभमा स्टडी गर्दैनुहुन्छ, तर उहाँहरूले आफ्नो सब्जेक्ट एरियामा सँगसँगै हाम्रो फेरि गोर्खाहरूको रुटको बारेमा, हिस्ट्रीको बारेमा एकदम धेरै स्टडी गर्नुभएको हामीले चाहिँ यहाँ फिल गर्छौँ उहाँहरूको जुन सेयरिङबाट। अहिले चाहिँ तपाईँहरू जुन हङकङमा चाहिँ अब तपाईँहरूलाई थाहा भयो तपाईँहरू चाहिँ गोर्खाको डिसेन्डेन्ट हो भनेर होइन, हाउ डु यु फिल अबाउट द्याट?
2: भेरी प्राउड, भेरी लकी। अब यो वर्ल्डमा त 8 बिलियन छ मान्छेहरू, अनि नेपाली हुँदा अनि त्यसपछि गोर्खाको डिसेन्डेन्ट हुन त एकदम लकी हो।
0: मलाई नि एकदम प्राउड लाग्छ, भाग्य माने त्यसो, त्यस्तै गोर्खा भन्ने दुनियाँको सबभन्दा बहादुरी लाहुरेहरू, बहादुरी सोल्जरहरू, त्यसको मेरो खुनमा मेरो बाजेको लाहुरेको खुन हुँदा भएको एकदम, मलाई एकदम प्राउड फिलिङ लाग्यो।
1: अब अलिकति अर्को एङ्गलमा जाउँ, जस्तो अब हामी यहाँ छौँ, हामी उहाँहरूकै चाहिँ मिडियमबाट, उहाँहरूकै एउटा चाहिँ सेक्रिफाइसबाट हामी यहाँ आउन पायौँ होइन। अब अहिले हामीलाई यहाँ एउटा राम्रो फेसिलिटी मिलिरहेको छ हङकङमा, हामी यहाँ राम्रो स्कुल पढ्न पाइरहेका छौँ, राम्रो सोसाइटीमा हामी बस्न पाएका छौँ होइन। अब तपाईँहरूले फेरि अर्को एङ्गलबाट हेर्नुभयो भने गोर्खाहरू अथवा ब्रिटिसमा चाहिँ हाम्रो पुर्खाहरू, हाम्रो चाहिँ एन्सेस्टरहरू, ग्रान्डफादर ग्रेट ग्रान्डफादरहरू ब्रिटिसमा जोइन नगरे भए के हुन्थ्यो होला जस्तो लाग्छ? कहिले काहीँ इमेजिन गरिन्छ यो एङ्गलबाट?
0: कहिले त्यस्तो त सोचेको थियो,
1: जस्तै
0: जस्तै मेरो बाजे यस्तो नभए नेपालमा थुप्रै मान्छेहरू नि काम विदेश काम खोज्नु, वर्क भिसा खोज्नु एप्लाई गर्नुहुन्छ, काम पाउनु विदेश काम पाउने गाह्रो छ, मेरो नेपालमा आफ्नै मान्छेहरू हुनुहुन्छ, त्यही काम खोज्नु वर्क भिसा विदेश जानु अलिक एकदम दुःख पाउनुहुन्छ, अनि एकदम गाह्रो तरिकाले जानुहुन्छ, त्यही भएर मैले नि त्यस्तो सोच त थियो।
2: त्यही हो, अब त्यही विदेश जाने त्यस्तो हुन्थ्यो, गाह्रो हुन्थ्यो त्यो भिसा पाउनु।
1: नेपाल बसेर सायद केही गर्थे कि के थाहा
2: के थाहा, त्यो त भन्नै सक्दैन।
1: होइन त, सायद हामी सबै नेपालमा भन्थ्यौँ होला यतिखेर होइन,
2: होला
1: अब यहाँ आउन पनि पाइन्थेन होला होइन, अथवा नेपाल योभन्दा राम्रो पनि हुनसक्थ्यो होला, राम्रो बनाउन पनि सक्थ्यो कि होइन, अब होइन एउटा इमेजिनेसन कुरा नै हो होइन। एनिवे, तपाईँहरूलाई अब फ्युचरमा गोर्खाहरूको बारेमा फर्दर के चाहिँ सिक्ने मन छ, अथवा के चाहिँ अदर फर्दर चाहिँ वाट आर यु डिगिङ मोर अबाउट गोर्खाज?
2: त्यही अझै नै खोज्दैछु हङकङको हिस्ट्रीको बारे, गोर्खाहरू के गर्यो हङकङमा, त्यस्तो के काम गर्यो, कसरी सपोर्ट गर्यो, त्यस्तै पल्टन पल्टन अनुसार।
1: जस्तो हङकङमा पनि अब त धेरै गोर्खाहरू पल्टनहरू थियो नि त होइन, तपाईँलाई थाहा छ कहाँ कहाँ उनीहरू स्टेसन, उनीहरूको चाहिँ क्याम्पहरू, उनीहरूको चाहिँ ब्यारेकहरू कहाँ कहाँ थियो भनेर?
2: अब राइफल रेजिमेन्टहरू चाहिँ ट्रान्सफर हुँदै जान्थ्यो, उनीहरू चाहिँ स्वपिङ स्विचिङ त्यस्तै। क्विन मेरो बाजेको पल्टन चाहिँ क्विन्स गोर्खा इन्जिनियर, उहाँ चाहिँ टुनमुन हुन्थ्यो त्यो हेड क्वार्टर्स, पेरवन ब्यारेक्स।
1: पेरवन ब्यारेक्स। अनि तपाईँलाई केही थाहा छ कहाँ हुनुहुन्थ्यो तपाईँको ग्रान्ड
0: त्यही दाइले भने जस्तै त्यही राइफल रेजिमेन्टहरू रोटेसन हुन्थ्यो, अनि कहाँ भने हङकङमा जति

0: एउटा युनलङमा नि छ थियो, अनि क्विन्स हिल क्याम्प नि थियो, बर्मा लायन्स कसिनो लायन्सहरू त्यस्ताहरू थियो थुप्रै.
1: हङकङमा चाहिँ गोर्खाहरूको कन्ट्रिब्युसन चाहिँ के थियो भनेर तपाईँहरूले केही अध्ययन गर्नुभएको छ? के चाहिँ गरे गोर्खालीहरूले हङकङमा?
2: त्यही अब सबैभन्दा गाह्रो काम त्यही अब डाँडाको बोर्डहरू, खोलाको बोर्डहरू गार्ड गरिदिए. रात रात दिनभरि रातभरि पानी पऱ्यो नि, गर्मी भयो नि, त्यही बाहिर बस्थ्यो बोर्डर गार्ड गरिदिए.
0: हजुर, ड्युटी अनि त्यस्तै थियो बोर्डर ड्युटीहरू. बसै घटनाहरू भने चाहिँ त्यो 1966 हङकङमा स्टार फेरी रायटहरू हुनुहुन्थ्यो, त्यहाँ नेपाली अनि निकै गभर्मेन्टले हेल्प गरेर गोर्खाले सप्रेस गरिदियो. अनि इन्फ्रास्ट्रक्चरमा को कुरामा चाहिँ यसो पुलहरू, थुप्रै पुलहरू छ हङकङमा, त्यहाँ गोर्खालीहरूले काम गरेको, जस्तै क्विन्स गोर्खा इन्जिनियरले त्यो लान्ताउमा सोयहाउ ब्रिज पनि छ, उहाँ नि हामी नै गएको छु अनि बनाएको तिनीहरूले. अनि त्यहाँको गोर्खाहरूले नि त्यही ब्रिजहरू, सिङमुन ब्रिजहरू त्यस्तोहरू नि बनाएको.
1: ए भनेको
0: सिङमुन
1: ब्रिज
0: चाहिँ गोर्खाले बनाएको होइन, सिङमा ब्रिज हो कि?
1: सिङमा ब्रिज, सिङमा ब्रिजमा त मैले पनि काम गरेँ होइन, म सुरुमा आएर त्यहीँ काम गरेको हो. एक्ज्याक्टली हो, त्यतिखेर चाहिँ मामाहरू हुनुहुन्थ्यो कि, हामीले मामा भन्छौँ
2: रिटायर्ड,
1: रिटायर चाहिँ जति पनि गोर्खाली लाउरे हुन्थे त्यतिखेर हामीले मामाहरू भन्थ्यौँ. अनि मामाहरूले चाहिँ त्यहाँ उहाँहरू चाहिँ इन्जिनियरिङ पल्टनबाट एकदम धेरै मामाहरू हुनुहुन्थ्यो त्यहाँ, अनि हामी चाहिँ उहाँहरूको एसिस्टेन्टको रूपमा चाहिँ एज अ लेबर काम गर्थ्यौँ सिङमा ब्रिजमा. मैले पनि काम गरेँ. यस, एउटा अरू केही थाहा छ त्यो बारेमा? अब ठिक छ, तपाईँले त्यो मलाई एकदम मजा लागिरहेको छ कुरा गर्नु, किनकि मैले त्यो भुलिरहेको थिएँ. सिङमा ब्रिजमा म आफैले काम गरेको होइन, तर त्यहाँ गोर्खालीहरूको कन्ट्रिब्युसन छ भन्ने कुरा चाहिँ मैले म आफै भुलिरहेको थिएँ कि. थ्याङ्क यू फर रिमाइन्डिङ. कस्तो इन्ट्रेस्टिङ कुरा, परदुर बाबुले निकै धेरै चाहिँ स्टडी गरिरहेको रहेछ. अनि अरू केही छ योगेश बाबु यसमा एड गर्न चाहनुहुन्छ? गोर्खालीहरूले हङकङमा चाहिँ के छ योगदान दिए?
2: त्यही अब हाइकिङ प्याफहरू डाँडा काँडा उनीहरूले पनि बनाएको, कुनै कुनै
1: त्यो
2: प्याफहरू,
1: त्यो चाहिँ त्यो ट्र्याकहरू,
2: ट्र्याकहरू. अनि त्यही गाह्रो ठाउँमा रिच नगर्न सक्ने उनीहरूले जान्थ्यो, अनि त्यही डिजास्टर भयो भने उनीहरू जान्थ्यो हेल्प गर्न, त्यो फ्लडिङ टाइफुन त्यस्तै उनीहरू फर्स्ट रिस्पोन्डर जस्तै भन्नुहुन्थ्यो.
1: अहिले के लाग्छ गोर्खालीहरूको त्यो पहिलाको जुन हिस्ट्रिकल जुन कन्ट्रिब्युसन छ नि यहाँ हङकङमा, त्यसलाई चाहिँ हङकङको लोकल सोसाइटीले अलिअलि त्यसलाई याद गरे जस्तो लाग्छ, कतै कतै त्यसलाई चाहिँ मेमोरी राखे जस्तो लाग्छ, कोही भेट्नु भएको छ?
0: त्यही अलि ओल्डर जेनेरेसन हङकङको चाइनिजहरूले अलि याद हुन्छ, कहिले कहिले कोही कोही मान्छेहरू, चाइनिज मान्छेहरू मसँग बोल्नुहुन्छ, अनि कुनै कुनाहरूले सोध्छ तिमी गोर्खाको, तिमी गोर्खालीको छोरा हो कि नाति हो कि, त्यस्तो सोध्नुहुन्छ. अनि कुनै कुनले थाहा छ त्यस्तै, तर आजकलको जेनेरेसनमा त धेरै जतिले थाहा हुन्छ. नेपाली सबै
1: नेपालीले आफै भुलिसक्यो अरे होइन. जस्तो तपाईँहरू चाहिँ युनिक हुनुहुन्छ तपाईँहरू दुईजना, हाम्रो यस्तो चाहिँ अब यो रोल मोडल भाइहरू दुईजना, योगेश गुरुङ एन्ड प्रज्वल गुरुङ भाइ है, अब यति धेरै कुरा उहाँहरूलाई चाहिँ बुझिसक्नु भएको छ कि तपाईँ रोल मोडल नेपाली यङ जेनेरेसनमा. सायद मलाई लाग्दैन धेरै तपाईँहरूको जेनेरेसन छ नि कन्टेम्पोरेरी, तिनीहरूलाई यति धेरै कुरा थाहा छ होइन. यो एकदम तपाईँहरू, म त तपाईँहरूलाई रोल मोडल भन्छु होइन. एकदम धेरै चाहिँ नेपालीहरू, गोर्खालीहरूको चाहिँ स्टार्टिङको हिस्ट्रीदेखि लिएर नेपालमा उनीहरूको चाहिँ अब के छ होइन, एन्ड देन विश्वमा कहाँ कहाँ पुगेदेखि लिएर कहाँ कहाँ मेडल लिएदेखि लिएर हङकङमा के कन्ट्रिब्युसन, इट्स अ ह्युज स्टडी. यति धेरै स्टडी भयो तपाईँहरूले, आइ एम सो प्राउड है, वाह, म त वाह भन्छु होइन. के छ तपाईँहरूको आफ्नो कन्टेम्पोरेरी साथीहरूसँग तपाईँहरूको कहिलेकाहीँ कुरा हुन्छ, कहिलेकाहीँ ग्रुपिङमा कति केही बनाएर यस्तो विषयमा केही सेयर गर्नुभएको छ तपाईँहरूले?
2: छैन.
1: के छ, के सोच्नु भएको छ फ्युचरमा? वाट डु यु थिङ्क, यु वन्ट टु लर्न मोर ओन्ली ओर यु वन्ट टु अल्सो सेयर योर नलेज? इट्स यु गट भेरी, आई मिन डिप नलेज अबाउट गोर्खास.
2: सेयर गर्न त मन छ, तर अब हाम्रो जेनेरेसन अब उनीहरूलाई केही मतलबै छैन यस्तो हिस्ट्री भनेको.
0: सिक्नु त धेरै छ, धेरै कुरा सिक्नु छ, धेरै ठाउँहरू नि जानु छ. मैले नि नेपालमा अलि राम्रोसित घुम्नु जान मन छ. त्यसै यस्तो अझै नेपालमा अहिले कुनै कुन वर्ल्ड वार टू भेटरनहरू नै छ नेपालमा अहिले, तर बिस्तारै त्यो
1: हजुर
0: नम्बरहरू त घट्दै जाँदैछ. त्यहाँ नि कुनै कुन भेट्नु पाए नि राम्रो हुन्थ्यो, केही सिक्नु जानकारी गर्नु, अनि त्यसपछि चाहिँ सेयर गर्नु त राम्रो हुन्छ, तर अडियन्स नै चाहिन्छ नि. हजुर
1: पैसा चाहियो नि.
0: हजुर
1: होइन अब त्यहाँ जानलाई प्रोजेक्ट बनाउनुलाई जानु पऱ्यो, घुम्नु पऱ्यो, उनीहरूसँग कहाँ कहाँ कहाँ या ट्राभल गर्नु पऱ्यो होइन, पैसा पनि चाहियो होइन. अब बाबुहरूले अहिले जुन पढ्दै हुनुहुन्छ, हाम्रो योगेश बाबु त टिचिङ लाइनमा पढ्दै हुनुहुन्छ होइन, हाम्रो अलिकति यतातिर पनि सोधिहाल्छु म, हाम्रो प्रज्वल बाबुले के चाहिँ पढ्दै हुनुहुन्छ, के चाहिँ इलेक्टिभ?
0: मेरो सेकेन्डरी स्कुलमा इलेक्टिभहरू चाहिँ त्यही एउटा चाहिँ हिस्ट्री हो, अर्को चाहिँ बिजनेस म्यानेजमेन्ट, अनि एथिक्स एन्ड रिलिजियस स्टडिज.
1: ओके ओके हिस्ट्री, नो वन्डर वाइ यु स्टडी सो मच. कोही प्रोजेक्ट गर्नु भएको थियो कुराको बारेमा स्कुलमा?
0: प्रोजेक्ट त गरेन, यस्तो अपर्च्युनिटी त धेरै छैन चान्स, तर गर्नु पाए त राम्रो हुन्थ्यो.
1: राम्रो हुन्थ्यो होइन. ओके अब तपाईँको जस्तो अब जेनेरेसन, तपाईँको कन्टेम्पोरेरी जुन साथीहरू हुनुहुन्छ नि, उहाँहरूलाई तपाईँहरूले यदि चाहिँ मेसेज दिन चाहनुभयो भने तपाईँहरूले के चाहिँ मेसेज दिनुहुन्छ, अनि तपाईँको प्यारेन्टको जस्तो हाम्रो जेनेरेसन भनौँ न लाई तपाईँले मेसेज दिन चाहनुभयो भने के चाहिँ मेसेज दिन चाहनुहुन्छ रेडियोमा कार्यक्रम मार्फत?
2: मेरो जेनेरेसनलाई चाहिँ मेसेज दिने हो भने चाहिँ अब यहाँ बुझ्नुपर्छ हामी यहाँ किन आएको, कसरी आयो, त्यही हो. हाम्रो बाजेहरूले मामाहरूले दुःख गरेको मात्रै यहाँ बस्न पाए आरन्ना रह्यो.
0: मैले नि त्यही भन्छु, त्यही हामी कसरी आयो, हाम्रो पुर्खाहरूले हामीले ल्यायो यहाँ हङकङमा, युकेमा नि धेरै छ कुनै कुन ठाउँमा, अनि त्यहाँ हामीलाई यो हाम्रो अहिलेको जेनेरेसनले यस्तो मेसेज फैलाउनु पऱ्यो, जस्तै अनि जस्तै हाम्रो जेनेरेसन एकदम ग्रेटफुल हुनु पऱ्यो, जस्तै हाम्रो एन्सेस्टरहरूले कति दुःख पाएर यहाँ ल्याउनु भयो, तर अहिलेको जेनेरेसनमा चाहिँ यस्तो चाहिँ एकदम मिसिङ छ. हजुर त्यही भएर यो एकदम इम्पोर्टेन्ट हुन्छ. हजुर
1: हाम्रो मलाई सुनौ न, मेरो जेनेरेसनलाई के भन्न चाहनुहुन्छ?
0: सरको जेनेरेसनले चाहिँ के भनौँ, त्यही यसो अलि यङ्गर जेनेरेसनलाई नि सपोर्ट गर्नु पऱ्यो, सिकाउनु पऱ्यो, जस्तै हामीले नि सपोर्ट गर्नु पऱ्यो, एक एउटा भोइस त चाहिन्छ.
2: त्यही त सपोर्ट गर्नु पऱ्यो, सिकाउनु पऱ्यो. अब हाम्रो तपाईँको जेनेरेसनहरू भन्छ बाजे लाउरी हो, तर कुन पल्टन हो त्यस्तो त भन्दैन, कता सर्भ गर्यो त्यो चाहिँ थाहा हुन्न. हाम्रो जेनेरेसनलाई चाहिँ थाहा हुन्न, तपाईँको जेनेरेसनलाई थाहा हुन्छ.
0: कुनै कुन हजुर लाल बुक खोलेर देखाउनु पऱ्यो नि. हजुर
2: फोटोहरू
1: एकदम धेरै थ्याङ्क यू. हाम्रो दुईजना बाबुहरू योगेश गुरुङ अनि प्रज्वल गुरुङले आज हाम्रो रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा गोर्खालीको हिस्ट्रीबारे र गोर्खालीको हङकङमा पनि कन्ट्रिब्युसनबारे धेरै कुरा सेयर गरिदिनु भएको छ. थ्याङ्क यू भेरी मच दुवैजना बाबुहरूलाई. है अरू केही भन्न चाहनुहुन्छ रेडियो कार्यक्रममा हाम्रो अरू श्रोताहरूलाई, अरू लिसनरहरूलाई केही भन्न चाहनुहुन्छ?
0: जस्तै अरू है के धेरै धेरै धन्यवाद अझै सर, धेरै धन्यवाद है हामीले यस्तो स्पिक बोल्न चान्स दिनुभयो, अनि अझै धेरै नेपालीहरूले सुनाउनु पायो यो कुराहरू, कहानी कुरा कहानीहरू. हजुर धेरै मान्छे स्पेसली हाम्रो जेनेरेसनको धेरै सुनेर होस्, हजुर इन्ट्रेस्ट नै हुनु पऱ्यो. त्यही
2: अब तपाईँको जेनेरेसनले अब जति छिटो सिकायो त्यति राम्रो, अब बुझाउनु हाम्रो जेनेरेसनलाई. अब मेरो जेनेरेसनको त कुनै कुनै त चाइनिज हुन मन छ अरे, नेचुरलाइज इन टु हङकङ चाइनिज, के चाइना पासपोर्ट भिसा के होइन हङकङ पासपोर्ट ल्याउने. अब उहाँको बाजेले त्यत्रो काम गरेर ए म त नेपाली होइन म त हङकङ हुन मन छ भने के सोच्थ्यो होला?
1: ए हाम्रो तपाईँको साथीहरू
2: त्यस्तो हुन्छ, नेपाली नै हुँदैन हङकङ हुन्छ, हङकङ पासपोर्ट लिन हुन्छ. अब हङकङमा के छ, केही त छैन, नेपालमा छ त्यत्रो.
0: त्यही हो हाम्रो जेनेरेसनको धेरै मान्छेहरू नि मनमा चाहिँ लस्ट जस्तो भयो, अरू कुराहरू फाल्टु कुराहरू खोज्दै खोज्दै पछि पछि लाउँदै आफ्नै आफ्नै रुच आफ्नै
1: कुनै
2: कुनै त व्हाइट वास धेरै गोरा जस्तै हुन मन छ त्यस्तो नेपाली भन्ने आफ्नै नेपालीहरूलाई इन्सल्ट गर्ने अनि आफू चाहिँ के ठुलो पल्टेर हिँड्छ कि न मेरो जेनेरेसन मान्छेहरू

0: आफ्नै नेपालीहरूलाई रेसिस्ट कुरा हुन्छ अनि आफै चाहिँ के गोरा जस्तो सोचेर हिँड्छ
1: थ्याङ्क यू भेरी मच हाम्रो दुईजना बाबुहरू योगेश गुरुङ अनि प्रज्वल गुरुङलाई तपाईँहरूको आजको यो टाइमको लागि अनि यो तपाईँहरूको चाहिँ नलेज चाहिँ अब अझै एक्सपान्ड गर्नुहोला होइन र प्रगति गर्नुहोला एन्ड आई थिङ्क मेनी पिपल विल बी भेरी इन्ट्रेस्टेड टु हियर युर स्टोरिज एन्ड युर काइन्ड अफ यु नो नलेज है अनि गोर्खालीको बारेमा चाहिँ एकदम धेरै चाहिँ तपाईँहरूले जुन कुरा गेन गर्नुभएको छ आई सजेस्ट कि तपाईँहरू सकेसम्म केही लेखेर राख्नुहोस् होइन मलाई लाग्छ समडे यस्तो हुनसक्छ कि तपाईँहरू मात्रै हुनुहुन्छ जो जान्ने अरूलाई थाहै छैन कि हो तपाईँहरूले अलिकति बुझ्नु भएको छ नि त्यो सोर्सहरू साइटेसन गरेर तपाईँहरूले चाहिँ त्यसलाई लेखेर राख्नुभयो भने हुनुहोस् समडे सम पिपल विल बी इन्ट्रेस्टेड तपाईँको जेनेरेसनको अनि तपाईँ पछिको अरू भाइ बहिनीहरूलाई पनि इन्ट्रेस्ट हुनसक्छ होइन अनि थ्याङ्क यू फर गिभिङ द्याट सजेसन कि एडभाइस हामीलाई पनि होइन हामीले पनि तपाईँ जस्तो भाइ बहिनीहरूलाई अलिकति यो बारेमा चाहिँ अवेर गराउनुपर्छ भन्ने कुरा चाहिँ एकदम 100% चाहिँ करेक्ट हो 100% चाहिँ सही सुझाव दिनुभयो त्यसको लागि धन्यवाद है अनि समयको लागि पनि धेरै धन्यवाद श्रोता साथीहरू हामी आज कुराकानी गरिरहेका थियौँ हाम्रो दुईजना बाबुहरू योगेश गुरुङ अनि प्रज्वल गुरुङ बाबुसँग र विशेष गरिकन उहाँहरूले हङकङमा अनि विश्वमा गोर्खालीहरूको योगदानको बारेमा सेक्रिफाइसको बारेमा निकै धेरै कुरा सेयर गर्नुभएको छ उहाँहरूको यो कुराकानीको बारेमा यहाँहरूको के विचार छ के बुझाइ छ कृपया उहाँहरूलाई केही चिठी लेख्न चाहनुहुन्छ पत्र लेख्न चाहनुहुन्छ भने हामीलाई पत्र पठाउन सक्नुहुनेछ हामी उहाँहरूलाई अवश्य पनि तपाईँहरूले लेख्नुभएका सन्देशहरूलाई पत्रहरूलाई हामी उहाँसँग सेयर गर्नेछौँ आजको लागि हामी अब लाग्दैछौँ हामी आजको सेकेन्ड सेयरको

0: सन् 2017 2018 शैक्षिक वर्षदेखि हङकङ सरकारले किन्डरगार्टन एजुकेसन स्किम लागू गरेको छ। यो स्किममा सहभागी हुने सबै किन्डरगार्टनहरूले हङकङ सरकारबाट मान्यता प्राप्त दर्ता कागजात जस्तै रजिस्ट्रेसन सर्टिफिकेट फर किन्डरगार्टन एडमिसन वा किन्डरगार्टन एडमिसन पास हुने विद्यार्थीहरूलाई भर्ना गर्ने गर्दछन्। यदि बच्चाहरूका आमा बाबुहरूले वा अभिभावकहरूले आगामी 2027-28 शैक्षिक वर्षको लागि आफ्ना नानीहरूलाई यस स्किममा दर्ता गर्न चाहन्छन् भने उनीहरूले शिक्षा ब्युरोमा इलेक्ट्रोनिक ईआरसी वा ईएपको लागि यही वर्षको सेप्टेम्बर महिनादेखि नोभेम्बर महिनासम्म आवेदन दिनुपर्नेछ। विशेष गरी सन् 2024 सालको डिसेम्बर 31 वा सोभन्दा पहिले जन्मेका हङकङवासीहरूका बच्चाहरूको लागि यस स्किममा दर्ता गर्न सकिनेछ, ताकि ती बालबालिकाहरू आगामी 2027-28 शैक्षिक वर्षमा किन्डरगार्टन भर्ना हुन सकुन्। आवेदन आइएम स्मार्ट एप मार्फत वा इडिबीको वेबसाइट मार्फत गर्न सकिनेछ। आवेदन फारमहरू इडिबीको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ र आवेदन फारमहरू होम अफेयर्स डिपार्टमेन्टको डिस्ट्रिक्ट अफिसहरूबाट पनि प्राप्त गर्न सकिनेछ। यस स्किमको बारेमा थप जानकारी प्राप्त गर्नको लागि कृपया इडिबीको किन्डरगार्टन एडमिसन 2 सेक्सन फोन नम्बर 3540-6808 वा 3540-6811 सम्पर्क गर्नुहोस्।
1: स्तन क्यान्सर हङकङका महिलाहरूमा सबभन्दा धेरै देखिने क्यान्सर हो। हरेक महिला हरपल आफ्नो स्तनको बनावट महसुस गर्न सक्ने स्तन सचेत हुनुपर्छ। स्तनमा देखिने कुनै पनि प्रकारका परिवर्तनहरू जस्तै स्तनको आकार, स्तनको मुन्टा वा छालामा देखिने कुनै प्रकारका गिर्खाहरूदेखि सदैव सावधान रहनुहोला। यदि आफ्नो स्तनमा कुनै पनि परिवर्तनको महसुस गर्नुभयो भने तुरुन्त डाक्टरको परामर्श लिनुहोला। स्तनको क्यान्सरको सुरुवाती चरणमा चेक जाँच गर्नाले तपाईँको जीवन जोगिन सक्छ। स्तन क्यान्सरबाट जोगिन तपाईँले स्वस्थ जीवनशैली अपनाउन सक्नुहुन्छ। जस्तै स्वस्थ खाना, नियमित व्यायाम, आफ्नो शरीरको तौल र कम्बरको आकार सन्तुलनमा राखेर र मदिरा सेवन रोकेर तपाईँले स्तन क्यान्सरबाट जोगिन सक्नुहुन्छ। थप जानकारीका लागि कृपया www.cancer.gov.hk/breastcancer ठेगानाको वेबसाइटमा भिजिट गर्नुहोस्।
0: सरकारको सेन्टर फर हेल्थ प्रोटेक्सनले अत्यन्त गर्मीको समयमा लाग्ने गर्मी सम्बन्धी बिमारहरू जस्तै हिट स्ट्रोक र हिट एक्सर्सनको बारे विशेष ध्यान दिन यहाँका बासिन्दाहरूलाई सचेत गराउँदछ। सुरक्षित रहनको लागि प्रशस्त पानी पिउनुहोस्, अल्कोहल वा क्याफिन सेवन नगर्नुहोस्, खुल्ला प्रकारको कपडा लगाउनुहोस्, हावा चल्ने अनि एयर कन्डिसन भएका स्थानमा सुरक्षित रूपमा बस्नुहोस्, अत्यन्त बल पर्ने व्यायाम नगर्नुहोस् र बाहिर लामो समयसम्म काम नगर्नुहोस्। बाहिर बिहानमा वा बेलुकातिर काम गर्ने योजना बनाउनुहोस्। बाहिरको वातावरणमा काम गर्ने कामदारहरूले नियमित ब्रेक लिनुपर्छ र रुख वा भवनको छाहारीमा आराम गर्ने गर्नुपर्दछ। बालबच्चाहरू, गर्भवती महिलाहरू, वृद्धहरू र दीर्घ रोगीहरू यस प्रकारको रोगबाट बढी खतरामा हुन्छन्, त्यसैले यिनीहरूको विशेष हेरचाह गर्नुपर्दछ। बच्चाहरूलाई बन्द कोठा या गाडीमा एक्लै नछोड्नुहोस्। जब युभी इन्डेक्स उच्च रहन्छ, प्रत्यक्ष सूर्यको किरणले आफ्नो छालामा पर्नबाट जोगिनु पर्दछ। प्रतिरक्षात्मक उपायहरू जस्तै एसएफपी 30 वा सुभन्दा बढी भएको सनस्क्रिन मलम दल्ने र युभी ब्लकिङ चस्मा लगाउने गर्नुपर्दछ। यदि तपाईँले बिमार भए जस्तो महसुस गर्नुभयो वा चक्कर लाग्ने भयो वा टाउको दुख्यो, बमिट आयो, वा कन्फ्युजन भयो भने तुरुन्तै डाक्टरको सल्लाह लिनुहोस्। स्टे अलर्ट, स्टे कुल एन्ड प्रोटेक्ट योरसेल्फ इन हट वेदर। भिजिट csp.gov.sk फर मोर इन्फर्मेसन।
1: के तपाईँ रोजगारीको खोजीमा हुनुहुन्छ र नोकरी कहाँ गर्ने भनेर सल्लाह सुझावको खोजीमा हुनुहुन्छ? रोजगारीको खोजीमा रहेका मानिसहरूलाई निशुल्क रूपमा रोजगारी प्राप्त गर्न सहयोग गर्नका लागि श्रम विभागले विभिन्न ठाउँहरूमा गरेर 13 रोजगारी सेवा केन्द्रहरू सञ्चालन गरेको छ। तपाईँले रोजगारी केन्द्रहरूमा रोजगारी सल्लाहकारहरूलाई भेटेर उनीहरूसँग तपाईँको रोजगारी आवश्यकता बारे पनि छलफल गर्न सक्नुहुन्छ र विशेष रोजगारी सेवाहरूमा भाग लिन सक्नुहुनेछ, जसबाट तपाईँको आफ्नो दक्षता अभिवृद्धि गर्न मद्दत पुग्न सक्नेछ। श्रम विभागले यस प्रकारका सेवाहरू अङ्ग्रेजी र चाइनिजमा उपलब्ध गराउँछ। यदि तपाईँ अङ्ग्रेजी वा चाइनिज बोल्नुहुन्न भने तपाईँका लागि अनुवादक सेवाको पनि व्यवस्था गरिनेछ।
0: यसबाहेक श्रम विभागले हालै मात्र कालुन बेमा निर्माण उद्योग रिक्रुटमेन्ट केन्द्रको स्थापना गरेको छ। उक्त केन्द्रले विभिन्न निर्माण क्षेत्रका रोजगारी अवसरहरूबारे जानकारी दिनेछ। यसले निर्माण क्षेत्रका कामहरूमा कामदारहरू नियुक्ति र अन्तर्वार्ताहरू लिने अवसरहरू प्रदान गर्न नियमित रूपमा रोजगारी मेलाको पनि आयोजना गर्नेछ।
1: यस बारेमा थप जानकारी प्राप्त गर्नका लागि कृपया श्रम विभागको इन्टरेक्टिभ रोजगारी सेवाको वेबसाइट www.jobs.gov.hk/em मा जानुहोस्।
0: रोजगारदाताहरूले प्रतिकूल मौसमको समयमा, जस्तै टाइफुन वा आँधी बेहरीको समयमा, कुन समयमा कामदारहरूले ड्युटी रिपोर्ट गर्ने, कुन समयमा कामबाट छुट्ने वा कतिखेर फेरि काम सुरु गर्ने भन्ने जस्ता विषयहरूमा कामदारलाई पूर्व जानकारी दिनुपर्दछ। सरकारले प्रतिकूल मौसमको घोषणा गर्दा अत्यावश्यक कर्मचारीहरू बाहेक अन्य कामदारहरू सुरक्षित स्थानमा बस्नुपर्छ र सरकारी सूचना सुन्नुपर्छ। थप जानकारीको लागि श्रम विभागको टाइफुन र आँधी बेहरीको समयमा कोड अफ प्र्याक्टिस हेर्नुहोला।
1: श्रम विभागले आगामी सेप्टेम्बर 16 र 17 मङ्कोक स्टेट म्याकफर्सन स्टेडियममा बहुसांस्कृतिक कार्यस्थल रोजगार मेलाको आयोजना गर्ने भएको छ। बिल्डिङ अ मल्टिकल्चरल वर्क प्लेस जब फेयर नामक 2 वृहत रोजगार मेला आयोजनामा विभिन्न क्षेत्रमा करिब 50 रोजगारदाताहरूले यस मेलामा रोजगारीका विभिन्न अवसरहरू उपलब्ध गराउने छन्। कार्यक्रमको क्रममा उनीहरूले रोजगार खोज्नेहरूलाई आफ्ना रिक्त पदहरूबारे जानकारी गराउनेछन् र सोही स्थानमा आवेदनहरू सङ्कलन गर्नेछन्। यदि तपाईँ रोजगारीको खोजीमा हुनुहुन्छ भने बिहान 11 बजेदेखि साँझ 5:30 सञ्चालन हुने यस रोजगार मेलामा सहभागी हुने अवसर सदुपयोग गर्नुहोस्। सहभागी संस्थाहरू र रिक्त पदहरूबारे विस्तृतमा जानकारी लिनका लागि कृपया www.jobs.gov.hk जानुहोस्। श्रोता साथीहरू, सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश, र यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो र आज पनि हामी यस रेडियो कार्यक्रमको अन्तिमतर्फ लागिसकेका छौँ। यदि तपाईँहरू यस रेडियो कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ, आफ्ना कुराहरू हामीसँग सेयर गर्न चाहनुहुन्छ र सुनाउन चाहनुहुन्छ र आफ्ना साथीभाइ इष्टमित्र परिवारहरूलाई सम्झिन चाहनुहुन्छ भने हामीसँग पत्रचार गर्न सक्नुहुन्छ। पत्रचार गर्नका लागि ठेगाना छ साप्ताहिक सन्देश, रेडियो 3, रेडियो टेलिभिजन हङकङ, पोस्ट बक्स नम्बर 70200 र आज भने 30 दर्खाने दिन परेको छ। त्यसै कारणले चाहिँ अब भोलि 30 जतिले मनाउँदै हुनुहुन्छ, विशेष गरी अब 30 चाहिँ हिन्दूहरूको चाड पनि भनिन्छ, हिन्दू नारीहरूको चाड भनेर भनिन्छ, तर हामी सबैजनाले चाहिँ अब सेलिब्रेट गरिरहेका हुन्छौँ र हङकङमा यो वर्ष चाहिँ अलि कम सेलिब्रेसनका प्रोग्रामहरू भए, किनभने अब नेपालमा गत गत केही हप्ता अगाडि चाहिँ ठुलो बाढी पहिरो आएको कारणले चाहिँ अब हजारौँ मानिसहरूको दुःख निधन भएको छ। यसै कारणले पनि अब एकदमै धेरै प्रोग्रामहरू चाहिँ अब क्यान्सल भएका छन् हङकङमा, र अब यो बेला चाहिँ अब हामी दुःखदको घडीमा छौँ भनेर चाहिँ अब यो क्यान्सलहरू पनि गरिएका थिए प्रोग्रामहरू चाहिँ। मलाई चाहिँ के लाग्छ भने अब यो दुःखदको घडीमा चाहिँ भेटघाट गर्न चाहिँ केही फरक पर्दैन, यो र आफ्ना कुराहरू चाहिँ अब एकअर्का मा सुनाउने सुन्ने एउटा मौका पनि हुनसक्छ। त्यस कारणले चाहिँ अब तिज एकदमै धेरै अब सेलिब्रेसन नगरे पनि भेटघाट चाहिँ गर्नुहोला पनि भन्न चाहन्छु, र सम्पूर्ण हाम्रो दिदीबहिनीहरूलाई चाहिँ अब जसले मनाउँदै हुनुहुन्छ तिज, उहाँहरूलाई चाहिँ हामी यस रेडियो कार्यक्रम र मेरो तर्फबाट चाहिँ हामी शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ। र अब हामी यस रेडियो कार्यक्रमबाट बिदा हुने बेला भइसकेको छ, तर त्योभन्दा पहिले चाहिँ म एउटा पत्र पनि पढ्न चाहन्छु। यो पत्र पठाउनु भएको छ हाम्रो राई गौतमजीले, र उहाँले चाहिँ हामीलाई रेगुलर रूपमा पत्र पठाउनुहुन्छ। थ्याङ्क यू सो मच राई गौतमजी। र उहाँ लेख्नुहुन्छ, डियर टिकासिस नमस्कार, धन्यवाद पत्र पढिदिनु भएकोमा। यो चाहिँ गत हप्ताको कुरा गर्नुभएको हो उहाँले, र उहाँले चाहिँ अब लेख्नुभएको छ, भारतको राष्ट्रपति अब्दुल कलामले भन्नुभएको थियो कि कसरी राम्रो स्पिच दिन सिक्न दिनु सिक्नुभन्दा पहिले कहाँ चाहिँ बोल्नु हुन्न यो सिक्न जरुरी छ भनेर भन्नुभएको छ। त्यो चाहिँ अब कुन प्रसङ्गमा भन्नुभयो त्यो चाहिँ अब मैले अलि बुझ्न सकिनँ है। र उहाँले चाहिँ आफ्नो पत्रमा फेरि लेख्नुभएको छ, यो भनाइ साह्रै चित्त बुझ्यो, त्यसैले दुःखको यो घडीमा धेरै कुरा नलेखी नारायण गोपालको स्वरमा रहेको म त लाले गुराँस भएछु गीत सुन्न र सुनाउन चाहन्छु, र रेडियो सुनेर बस्नुभएका सम्पूर्ण नेपाललाई यो गीत डेडिकेट गर्न चाहन्छु। राई गौतम 1590025 ताइलाम भनेर लेख्नुभएको छ। धन्यवाद राई गौतमजी तपाईँको यो पत्रको लागि। र अब नै हामी हाम्रो साथी राई गौतमजीले सुन्न र सुनाउन चाहनुभएको नारायण गोपालको स्वरमा रहेको म त लाली गुराँस भएछु भन्ने एकदमै मिठो गीत, र यो गीत सुनेर एकदमै इन्जोय गर्दै गर्नुहोला। हामी भने रेडियो कार्यक्रमबाट बिदा हुने बेला भइसकेको छ, र हामी भने बिदा हुन चाहन्छौँ। हस्त, गुड बाई, नमस्ते।